0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति इमान्युएल मेक्रोनसँगै नाइसमा इण्डिया इनोभेट्सको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत 12 वर्षमा देशमा स्वास्थ्य सेवाहरूलाई राम्रो र सस्तो बनाउनका लागि धेरै कदमहरू चालिएको बताउनु भएको छ। श्रीलङ्काको कोलम्बोमा आज 5,000 भन्दा बढी नर्तक तथा नर्तकीहरूले भारतनाट्यमको सामूहिक प्रस्तुति दिएर ऐतिहासिक सांस्कृतिक उपलब्धि हासिल गरेका छन्। मौसम विभागले आगामी 2-3 दिनमा कर्नाटक, तेलंगाना, आन्ध्र प्रदेश, ओडिसा र दक्षिण छत्तीसगढमा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नको लागि अनुकूल अवस्थाको पूर्वानुमान गरेको छ र आईसीसी महिला T20 क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तान बीच भिडन्त हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति इमान्युएल मेक्रोनसँगै नाइसमा इण्डिया इनोभेट्सको उद्घाटन गर्नुहुनेछ। भारत फ्रान्स नवप्रवर्तन वर्षको तत्वावधानमा आयोजित यस कार्यक्रमले 120 भन्दा बढी भारतीय स्टार्टअपहरू, विश्वव्यापी लगानीकर्ताहरू, प्रविधि नेताहरू र उद्यमीहरूलाई एकसाथ ल्याउनेछ। यसले भारतको द्रुत गतिमा बढ्दो नवप्रवर्तन पारिस्थितिक प्रणाली प्रदर्शन गर्नेछ। त्यसपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति मेक्रोनले भारत फ्रान्स विशेष विश्वव्यापी रणनीतिक साझेदारीको प्रगतिको समीक्षा गर्न र प्रमुख क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल गर्न द्विपक्षीय वार्ता गर्नेछन्। सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
2: प्रधानमन्त्री नरेन्द्र मोदी और फ्रान्स के राष्ट्रपति इमैनुएल मैक्रों संयुक्त रूप से भारत इनोवेट्स की शुरुआत करेंगे। इस कार्यक्रम में दुनिया भर से 120 से ज्यादा भारतीय स्टार्टअप, निवेशक और टेक्नोलॉजी लीडर्स शामिल होंगे। कार्यक्रम में नवाचार, उद्यमिता और उभरती हुई प्रौद्योगिकियों के क्षेत्र में भारत की बढ़ती ताकत को प्रदर्शित किया जाएगा। इसके बाद दोनों नेता भारत फ्रांस विशेष वैश्विक रणनीतिक साझेदारी में हुई प्रगति की समीक्षा और प्रौद्योगिकी, व्यापार तथा रक्षा ऐसे क्षेत्रों में सहयोग बढ़ाने के तरीकों पर द्विपक्षीय बातचीत करेंगे। राष्ट्रपति मैक्रों द्वारा आयोजित भोज के बाद प्रधानमंत्री मोदी अपनी यात्रा के अगले चरण में स्लोवाकिया रवाना होंगे। शैलेश मेनन की रिपोर्ट के साथ समाचार कक्ष से विशाल शर्मा।
1: व्हाइट हाउसले भनेको छ कि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सप्ताह फ्रान्समा हुने G7 शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरूसँग भेट गर्नुहुनेछ। एक वरिष्ठ प्रशासनिक अधिकारीले बताए अनुसार यी विश्व नेताहरूबीच आर्थिक वृद्धि, आपूर्ति श्रृङ्खला, कृत्रिम बुद्धिमत्ता, लगानी साझेदारी र विश्वव्यापी सुरक्षा चुनौतीहरूको विषयमा चर्चा हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत 12 वर्षमा देशमा स्वास्थ्य सेवाहरूलाई राम्रो र सस्तो बनाउनका लागि धेरै कदमहरू चालिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा उहाँले भन्नुभयो कि आयुष्मान भारत योजनाको माध्यमबाट गरीब र अभावग्रस्त मानिसहरूले उपचारको सुविधा पाइरहेका छन्। यसका साथै जन औषधि केन्द्रहरूमा सस्तो औषधिहरू उपलब्ध गरिँदैछ। उहाँले स्टेन्ट र घुँडा प्रत्यारोपणको मूल्य घट्दा बिरामीहरू लाभान्वित भएका छन् भनी बताउनुभयो। साथै मेडिकल कलेज र सिटको संख्या बढेसँगै डाक्टर बन्ने अवसर पनि बढेको छ। उहाँले भन्नुभयो सरकार स्वास्थ्य भारत निर्माणको दिशामा काम गरिरहनेछ। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विगत एक दशकमा देशको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री गडकरीले आयुष्मान भारत योजना अन्तर्गत करोड़ौं मानिसहरूले नगदरहित स्वास्थ्य सेवा सुविधा लिइरहेको र यसको कभरेज अब ज्येष्ठ नागरिकहरूलाई पनि विस्तार गरिएको उल्लेख गर्नुभयो। उहाँले जन औषधि केन्द्रहरू मार्फत गुणस्तरीय औषधिहरू किफायती दरमा उपलब्ध गराइँदै गरेको बताउनुभयो। श्री गडकरीले ई सञ्जीवनी जस्ता डिजिटल प्लेटफर्महरू र स्वच्छ भारत मिशन जस्ता पहलहरूले देशमा समावेशी र बलियो स्वास्थ्य सेवा प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो कि भारतले हाल विश्वका केही ठूला स्वास्थ्य सेवा योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले भन्नुभयो कि सरकारको उद्देश्य रोगको कारणले कुनै पनि परिवारले आर्थिक बोझको सामना गर्न नपरोस् भन्ने सुनिश्चित गर्नु हो। यसैबीच केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले भन्नुभयो विगत 12 वर्षमा देशको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको छ। उहाँले स्वास्थ्य नागरिकहरू राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएको कुरा बताउनुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नड्डाले आयुष्मान भारत योजना, आयुष्मान आरोग्य मन्दिरहरू र अन्य डिजिटल स्वास्थ्य सेवाहरू मार्फत चिकित्सा उपचार सुविधाहरू धेरै संख्यामा मानिसहरूसम्म पुगिरहेको बताउनुभयो। उहाँले देशमा एम्सको संख्या एकबाट बढेर 23 पुगेको बताउनुभयो। श्री नड्डाले ई सञ्जीवनी, कोविन र युविन जस्ता प्लेटफर्महरूले जनताको लागि स्वास्थ्य सेवाहरूमा सजिलो पहुँचलाई सहज बनाइरहेको बताउनुभयो। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले युपीए सरकारको कार्यकालको तुलनामा कर्नाटकले केन्द्रीय करको हिस्साको रूपमा 5 गुणा अधिक रकम प्राप्त गरेको बताउनु भएको छ। बेंगलुरूमा विकसित भारत संकल्प समावेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कर्नाटकले केन्द्रबाट करको हिस्साको रूपमा लगभग 4 लाख करोड रूपियाँ प्राप्त गरेको उल्लेख गर्नुभयो। उहाँले कर्नाटकले केन्द्रबाट पर्याप्त सहयोग नपाएको राज्य सरकारको आरोपलाई पनि खारेज गर्नुभयो। श्रीमती सीतारमणले राष्ट्रिय राजमार्ग, रेलवे परियोजनाहरू र बेंगलुरू चेन्नई औद्योगिक करिडोर परियोजनाको निर्माणको लागि राज्यलाई पर्याप्त रकम विनियोजन गरिएको उल्लेख गर्नुभयो। उहाँले नवीकरणीय ऊर्जा परियोजनाहरूको लागि पनि रकम उपलब्ध गराइएको बताउनुभयो। वित्त मन्त्रीले कर्नाटकका जनताले जनधन योजना, मुद्रा ऋण, आयुष्मान भारत, जल जीवन मिशन, उज्ज्वला योजना, किसान सम्मान निधि र जन औषधि केन्द्रहरू जस्ता योजनाहरूबाट पनि लाभान्वित भएको बताउनुभयो। ओडिसामा 3 दिवसीय राजा महोत्सव आज पाहिली राजा उत्सवको साथमा सुरु भएको छ। यो महोत्सव मनसुन अनि ओडिसा ओडिया महिना आषाढको आगमनको प्रतीक हो। धरती माताप्रति श्रद्धाको प्रतीक यो महोत्सव राज्यको समृद्ध कृषि परम्पराहरूलाई प्रतिबिम्बित गर्दछ। राज्यको ग्रामीण अनि शहरी क्षेत्रहरूमा उत्सवको वातावरण बनिरहेको छ भने सबै आयुवर्गका मानिसहरू उत्साहपूर्वक यसमा सामेल भइरहेका छन्।
3: राज्य के सबसे पसंदीदा सांस्कृतिक त्योहार का नाम रजस्वला से आया है, जो इस मान्यता को दर्शाता है कि महिलाओं की तरह धरती भी आराम और नई ऊर्जा पाने के दौर से गुजरती है। उड़ीसा के हर घर में त्योहार के खास पकवाने जैसे पोड़ पीठा, अरीसा पीठा, चकुली पीठा और मसूर रजा पान की खुशबू फैली हुई है। रजा नारित्व और प्रकृति तथा जीवन को बनाए रखने वाली उसकी प्रक्रियाओं के प्रति उड़ीसा के गहरे सम्मान का एक अनोखा उत्सव है। प्रकाश दास, आकाशवाणी समाचार, भुवनेश्वर।
1: प्रवर्तन निदेशालयको उजुरीपछि अमेरिकास्थित एक संस्था र अन्य 6 जना व्यक्ति विरूद्ध मुद्दा दर्ता गरिएको छ। विदेशी डेबिट कार्ड प्रयोग गरेर भारतमा विदेशी कोष अवैध रूपमा प्रयोग गरिएको आरोप लगाइएको छ। यस विषयमा भारतीय न्याय संहिता र गैर कानूनी गतिविधियां रोकथाम अधिनियम अन्तर्गत बेंगलुरूको कोथानुर पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको छ। इडी अनुसार अनुसन्धानले नोभेम्बर 2025 अप्रेल 2026 नियमहरूको उल्लङ्घनमा लगभग 92.55 करोड रुपियाँ प्रयोग भएको पत्ता लगाएको छ। एजेन्सीले यी कोषहरू विदेशी डेबिट कार्ड प्रयोग गरेर निकालिएको र विभिन्न स्थानहरूमा खर्च गरिएको बताएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर। हर घर सूर्य घर।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। झारखण्डमा पछिल्लो 24 घण्टामा चट्याङ लागेर 7 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 3 महिला र 1 बच्चा रहेका छन्। मृत्यु हुनेमा राँचीका 2 जना र गढवा जिल्लाका 2 जना रहेको पुलिसले जनाएको छ। मृत्यु हुनेमा गिरिडीह, चतरा र सराइकेला खरसावाका रहेका छन्। मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ। श्रीलङ्काको कोलम्बोमा आज 5,000 भन्दा बढी नर्तक तथा नर्तकीहरूले भरतनाट्यमको सामूहिक प्रस्तुति दिएर ऐतिहासिक सांस्कृतिक उपलब्धि हासिल गरेका छन्। यस सामूहिक प्रस्तुतिलाई गिनिज विश्व रेकर्डमा दर्ता गरियो।
5: कोलंबो के गोल्फेस ग्रीन में आज इतिहास रचा गया। 5000 से अधिक भरतनाट्यम कलाकारों ने एक साथ प्रस्तुति देकर दुनिया की सबसे बड़ी भरतनाट्यम नृत्य कक्षा का एक नया गिनीज वर्ल्ड रिकॉर्ड स्थापित किया। रंग, लय और परंपरा के अद्भुत संगम ने पूरे वातावरण को सांस्कृतिक उत्सव में बदल दिया। महीनों की तैयारी के बाद साकार हुए इस ऐतिहासिक आयोजन ने भारतीय शास्त्रीय नृत्य की वैश्विक लोकप्रियता को नई ऊंचाई दी है। इस उपलब्धि के लिए गिनीज वर्ल्ड रिकॉर्ड का प्रमाण पत्र भारतीय उच्चायुक्त संतोष झा ने कलाकारों और आयोजकों का प्रतिनिधित्व करते हुए प्राप्त किया। भारत और श्रीलंका के सांस्कृतिक संबंधों को और सशक्त बनाने वाला ये आयोजन कला और विरासत की एक अविस्मरणीय मिसाल बन गया है। अहमद मुइन फारूकी, आकाशवाणी समाचार, कोलंबो।
1: सरकारले प्रख्यात अर्थशास्त्री प्रोफेसर अलक एन शर्मालाई श्रम तथ्याङ्क सम्बन्धी उच्च स्तरीय तकनिकी विशेषज्ञ समितिको अध्यक्षमा नियुक्त गरेको छ। यो समितिले देशको रोजगार र श्रम बजारसँग सम्बन्धित तथ्याङ्कको समीक्षा गर्नेछ र त्यस्ता तथ्याङ्कलाई अझ सठिक, व्यापक र समय सापेक्ष बनाउन उपायहरू सुझाव दिनेछ। समितिले भारतको विकसित हुँदै गइरहेको श्रम बजारको पनि अध्ययन गर्नेछ। प्रोफेसर शर्मा हाल मानव विज्ञान विकास संस्थानका निर्देशक हुनुहुन्छ। रोजगार, श्रम, गरिबी र विकाससँग सम्बन्धित क्षेत्रमा उहाँसँग 40 वर्षभन्दा बढीको अनुभव रहेको छ। सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्री जितन राम माझी अनि बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले भोलि बिहारको गया जिल्लाको खिजर सरायमा एक नयाँ टेक्नोलोजी सेन्टरको आधारशिला राख्नुहुनेछ। दक्षिण बिहार तथा मगध क्षेत्रमा इकोसिस्टमलाई बलियो बनाउनका लागि यो सेन्टर 170 करोड रुपियाँको निवेशले बनाइएको छ। एमएसएमई मन्त्रालयले बताए अनुसार यो टेक्नोलोजी सेन्टर बिहार सरकारद्वारा उपलब्ध गराइएको 20 एकड जमिनमा बनाइनेछ। यो सेन्टरले इन्जिनियरिङ र वस्त्र परीक्षण सहित प्रमुख क्षेत्रहरूको आवश्यकतालाई पूरा गर्नेछ र एडभान्स म्यानुफ्याक्चरिङ सुविधाहरू, टेक्निकल सपोर्ट तथा इन्डस्ट्री ओरिएन्टेड ट्रेनिङ प्रोग्राम उपलब्ध गराउनेछ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रमाको अत्यधिक चिसोबाट चन्द्रमाको ल्यान्डरलाई जोगाउन डिजाइन गरिएको उन्नत कृत्रिम ताप प्रणाली विकास गर्न परमाणु ऊर्जा विभागसँग सहकार्य गर्नेछ। वैज्ञानिक अनि औद्योगिक अनुसन्धान परिषद तथा स्टार्टअप उद्यमिता सम्मेलनद्वारा बेंगलुरूमा आयोजित स्टार्टअप उद्यमशीलता सम्बन्धी सम्मेलनमा बोल्नुहुँदै इसरो प्रमुख वी नारायणनले सौर्य ऊर्जाबाट चल्ने चन्द्रयान 3 विक्रम ल्यान्डर चन्द्रमामा केवल चन्द्र दिन सक्रिय रहेको उल्लेख गर्नुभयो। इसरोले अब 200 दिनसम्म चन्द्रमामा सञ्चालनमा रहन सक्ने ल्यान्डर विकास गर्न परमाणु ऊर्जा विभागसँग काम गरिरहेको छ। यो ल्यान्डर प्रतिकूल परिस्थितिमा काम गर्न डिजाइन गरेको कृत्रिम हिटरहरूले सुसज्जित हुनेछ। मौसम विभागले आगामी 2-3 दिनमा कर्नाटक, तेलंगाना, आन्ध्र प्रदेशका बाँकी भागहरू, ओडिसाका र दक्षिण छत्तीसगढका केही भागहरूमा दक्षिण पश्चिम मनसून अगाडि बढ्नका लागि अनुकूल अवस्थाको पूर्वानुमान गरेको छ। मौसम विभागले आज पूर्वोत्तर क्षेत्र, अण्डमान र निकोबार टापुहरू, केरला, माहे, ओडिसा, तमिलनाडु, पुडुचेरी र कराईकलका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। भोलि मध्यप्रदेश, तेलंगाना र पश्चिम राजस्थानमा मेघगर्जनसहित आँधी बेहरी आउने सम्भावना छ। विभागले आज आन्ध्र प्रदेश, बिहार, छत्तीसगढ़, हिमाचल प्रदेश, जम्मू कश्मीर र लद्दाख, झारखण्ड, महाराष्ट्र, उत्तराखण्ड, आन्तरिक कर्नाटक र पश्चिम बंगालमा बिजुली र तेज हावासँगै वर्षा हुने अनुमान गरेको छ। यसैबीच आज महाराष्ट्रका केही भागहरूमा गर्मीको लहरको अवस्थाको अनुमान गरिएको छ। तटीय आन्ध्र प्रदेश र कोंकण र गोवामा पनि भोलिसम्म गरम र आर्द्र मौसम रहने सम्भावना छ। आईसीसी महिला टी20 क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तान बीच भिडन्त हुनेछ। खेल बर्मिङ्गमको एजवास्टनमा साँझ 7 बजे सुरु हुनेछ। भारतले पाकिस्तान विरूद्ध खेलेका 16 मध्ये 13 खेल जितेको छ। अस्ट्रेलियाले फिफा विश्वकप 2026मा ग्रुप डीको पहिलो म्याचमा तुर्कीलाई 2-0 पराजित गरेको छ। अस्ट्रेलियाका नेस्टोरी इरनकुन्डा र कार्नर मेटकाफले 1-1 गोल गरे। अमेरिकाको न्यू जर्सीमा फिफा विश्वकप 2026को ग्रुप सीको म्याचमा आज स्कटल्याण्डले हेत्तीलाई 1-0 पराजित गर्यो। स्कटल्याण्डलाई जितको यो उपलब्धि 28 वर्षको पर्खाइपछि प्राप्त भएको छ। यो समाचार युट्युबमा @AIR कोर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति इमान्युएल मेक्रोनसँगै नाइसमा इण्डिया इनोभेट्सको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत 12 वर्षमा देशमा स्वास्थ्य सेवाहरूलाई राम्रो र सस्तो बनाउनका लागि धेरै कदमहरू चालिएको बताउनु भएको छ। श्रीलङ्काको कोलम्बोमा आज 5,000 भन्दा बढी नर्तक तथा नर्तकीहरूले भारत नाट्यमको सामूहिक प्रस्तुति दिएर ऐतिहासिक सांस्कृतिक उपलब्धि हासिल गरेका छन्। मौसम विभागले आगामी 2-3 दिनमा कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, उडिसा र दक्षिण छत्तीसगढमा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नका लागि अनुकूल अवस्थाको पूर्वानुमान गरेको छ र आइसिसी महिला T20 क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तान बीच भिडन्त हुनेछ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह 3:15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
6: हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौँ।
7: आप जानते हो ना, मोबाइल से लेकर मिसाइल तक आज हर जगह भारत का हुनर बोलता है। अब हम स्वदेशी सेमीकंडक्टर चिप्स, स्वदेशी ड्रोन बना रहे हैं, स्पेस मिशंस को सफल कर अंतरिक्ष में भी तिरंगा फहरा रहे हैं।
8: अनुसंधान से आत्मनिर्भरता, साइंस फॉर सेल्फ रिलायंस, आज ये हमारा मंत्र बन चुका है।
7: 12 साल विश्वास के, विकास के, जन कल्याण के। जानते हैं, कुवैत जैसे देश की जीडीपी से करीब 3 गुना पैसा तो हमने सिर्फ अपने देश के छोटे उद्यमियों को दिया है, वो भी गारंटी फ्री, 40 लाख करोड़ से भी अधिक के मुद्रा लोन से।
8: करोड़ों छोटे उद्यमियों को मुद्रा योजना से लोन मिला, उन्हें आज महसूस होता है कि डेमोक्रेसी कैन डिलीवर।
7: 12 साल विश्वास के, विकास के, जन कल्याण के। जैसे देश की जीडीपी से करीब 3 गुना पैसा तो हमने सिर्फ अपने देश के छोटे उद्यमियों को दिया है, वो भी गारंटी।

यो आकाशवाणी हो, समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। केन्द्रमा एनडीए सरकारको 12 वर्ष पूरा भएको अवसरमा अगरतलाको महाराजा वीर विक्रम हवाई अड्डा प्राधिकरणले 15 जुनमा यात्री सुविधा दिवस पालन गर्नेछ। हवाई अड्डाको निदेशक किशन मोहन नेहराले यसको घोषणा गर्नुहुँदै यात्रीहरूको सुविधाको निम्ति विशेष व्यवस्थाहरूको जानकारी गरिएको गराउनुभयो। राजस्व सतर्कता निदेशालयले भारतको पूर्वी अनि उत्तर पूर्वी क्षेत्रमा सुनको तस्करी गर्ने गुटको भण्डाफोड़ गरेको छ। निदेशालयले कलकत्ता अनि अगरतलामा अभियान चलाएर लगभग 17 किलो विदेशी सुन जफ्त गरेको छ, जसको बजार मूल्य 25 करोड रुपियाँ रहेको बताइएको छ। यस मामलामा 10 व्यक्तिलाई पक्राउ गरिएको छ। निदेशालयले कलकत्तामा एक महिला सहित 7 व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीहरूले थाइल्याण्डदेखि कलकत्ता हवाई अड्डाको बाटो भएर लगभग 11.5 किलो सुनको तस्करीको कोसिस गरिरहेका थिए। अगरतलामा पनि 3 व्यक्तिहरूलाई पक्राउ गरियो, जो भारत बङ्गलादेश सीमाको त्रिपुरा सेक्टरको बाटो भएर लगभग 5 किलो विदेशी सुनको तस्करी गरिरहेको थियो। यो अभियान रेलवे सुरक्षा बलसित मिलेर चलाइएको थियो। मणिपुर पुलिसले केही व्यक्ति अनि समूहले अपुष्ट तथा भड्काउने सूचना तथा जानकारी तयार गरेर यसलाई विभिन्न सोसियल मिडिया प्लेटफर्ममा साझा अनि प्रसारित गरिरहेको बताइएको छ। राज्य पुलिस अनुसार यस्तो पोस्टमा गम्भीर आरोप लगाइएको छ, जसद्वारा साम्प्रदायिक तनाव भड्कने, सार्वजनिक व्यवस्था बिग्रने तथा सामाजिक सद्भाव प्रभावित हुने आशंका रहेको छ। पुलिसले यस्ता सूचनाहरूको प्रसारबाट भूल बुझाबुझ हुन सक्ने अनि समुदायहरू बीच शत्रुता बढ्न सक्ने बताइएको छ। मणिपुर पुलिसले मानिसहरूसित अफवाह तथा अपुष्ट सूचनामाथि भरोसा नगरी साझा नगर्ने तथा सोसियल मिडियामा प्रसारित नगर्ने सल्लाह दिएको छ। पुलिसले स्पष्ट रूपमा बताइएको छ, सोसियल मिडिया प्लेटफर्ममा फर्जी, भ्रामक, भड्काउ तथा कुनै प्रकारको आपत्तिजनक सामग्री तयार गरेर अपलोड, प्रकाशित, साझा तथा प्रसारित गरेको खण्डमा कठोर कानूनी कार्यवाही गरिनेछ। मणिपुर पुलिसले राज्यमा नशालु पदार्थ विरोधी अभियान अन्तर्गत हिज गरिएको 2 विभिन्न कार्यवाहीमा भारी मात्रामा हेरोइन र कोकेन जफ्त गरी 4 व्यक्तिलाई पक्राउ गरेको छ। आज दिइएको आधिकारिक जानकारी अनुसार विष्णुपुर जिल्लाको मोइराङ थाना अधीनस्थ एउटा वाहनलाई जाँच गर्दा संदिग्ध हेरोइनले भरिएको 26 साबुनदानी जफ्त गरियो। यस सम्बन्धमा 2 व्यक्तिलाई पक्राउ गरिएको छ। मणिपुर पुलिसले आज बताए अनुसार विगत 12 जुनको दिन मणिपुर पुलिसले इम्फाल पश्चिम जिल्लाका विभिन्न क्षेत्रहरूबाट कोकेन साथै 2 व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले यस मामलामा सम्बन्धित धाराहरू अन्तर्गत प्रकरण दर्ता गरी जाँच सुरु गरेको छ। मणिपुरको नवनियुक्त पुलिस महानिदेशक मुकेश सिंहले चुराचाँदपुर जिल्लाको आफ्नो पहिलो भ्रमण हिज गर्नुभयो। उहाँले जिल्ला पुलिस अधिकारी, सिपिएफ, आसाम राइफल्स अनि नागरिक समाज संगठनहरूसित बैठक गर्नुभयो। उहाँले कानून व्यवस्था बनाइ राख्नमा सबैको प्रयासको सराहना गर्नुभयो, साथै जिल्ला पुलिस अधिकारीहरूसित जिल्लामा शान्ति अनि सुरक्षा बनाइ राख्नको निम्ति कानूनी कदम उठाउने सल्लाह पनि दिनुभयो। आसामको तिनसुखिया जिल्लाको दुमदुमा स्थित डेली बजारमा भीषण आगो लागेको कारण ठूलो क्षति भएको छ। पुलिसले आज बताए अनुसार आगोको चपेटमा आएर बजारको लगभग 6-7 दोकानहरू पूर्ण रूपले जलेर खरानी भएको छ। प्रत्यक्षदर्शीहरूले बताए अनुसार आगो तीव्र रूपमा फैलियो, जसद्वारा दोकानमा राखिएको सामान अनि अन्य सम्पत्ति नष्ट भयो। घटनाको सूचना प्राप्त हुनसाथै दमकल दल अनि स्थानीय मानिसहरू घटनास्थलमा पुगेर धेरै परिश्रमपछि आगोमाथि नियन्त्रण गर्न सफल बने। यद्यपि यस घटनामा कसैको हताहत भएको सूचना प्राप्त भएको छैन। सम्बन्धित अधिकारीहरूले मामलाको जाँच सुरु गर्दै आगो लाग्नका कारणहरू पत्तो लगाउने कोसिस गरिरहेका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 3:45 मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको प्रतीक्षा साँचेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्जलिका सुप्रिनाको तर्फबाट। आजको विश्वमा हामी कार्यक्रममा श्रोतालाई सुनाइरहेछु हिन्दी सिने जगतका एक प्रसिद्ध अभिनेता अनिल कपूरको बारेमा। त आउनु सुनौ अभिनेता अनिल कपूरको बारेमा केही जानकारीहरू। अभिनेता अनिल कपूर भारतीय चलचित्र उद्योगका एक यस्ता अभिनेता र निर्माता हुन् जसलाई समयले पनि छुन सकेको छैन। चार दशक भन्दा लामो फिल्मी यात्रा तय गरिसकेका अनिल कपूरलाई बलिउडमा एभरग्रीन अर्थात् सदाबहार र एजलेस उमेर नढल्ने अभिनेताका रूपमा चिनिन्छ। उनको ऊर्जा, अभिनय प्रतिको समर्पण र स्टाइल आजका युवा कलाकारहरूका लागि पनि प्रेरणाको स्रोत हो।

अनिल कपूरको जन्म 24 दिसम्बर 1956 चेम्बुर मुम्बई भारतमा भएको थियो। उनका पिता सुरिन्दर कपूर एक प्रख्यात चलचित्र निर्माता थिए र माता निर्मल कपूर थिइन्। उनका दाजु बोनी कपूर पनि एक सफल चलचित्र निर्माता हुन् र भाइ संजय कपूर एक अभिनेता हुन्। चलचित्र पृष्ठभूमि भएको परिवारमा जन्मे तापनि अनिल कपूरको बाल्यकाल र सुरुवाती दिनहरू धेरै सङ्घर्षपूर्ण थियो। एक समय यस्तो पनि थियो जब उनको परिवार मुम्बईको राज कपूरको ग्यारेजमा बस्न परेको थियो। पछि उनीहरू एउटा सानो कोठाको डेरामा सरेका थिए। अनिल कपूरले आफ्नो करियरको सुरुवात ससाना भूमिकाहरूबाट गरेका थिए। उनले सन् 1979 उमेश मेहराको चलचित्र हमारे तुम्हारेमा एक सानो भूमिकाबाट बलिउडमा प्रवेश गरेका थिए। पहिलो मुख्य भूमिका उहाँको सन् 1980 तेलुगु चलचित्र वंशा वृतममा उनले पहिलो पटक मुख्य नायकको रूपमा काम गरे। बलिउडमा पहिलो मुख्य भूमिका सन् 1983 रिलिज भएको चलचित्र वो सात दिनबाट उनले बलिउडमा मुख्य अभिनेताको रूपमा पहिचान बनाए। यो चलचित्र व्यावसायिक रूपमा सफल भयो र उनको अभिनयको निकै प्रशंसा पनि भएको थियो। सन् 1980 र सन् 1990 दशक अनिल कपूरको करियरको सबैभन्दा सुनौलो समय रहेको थियो। उनले एकपछि अर्को ब्लकबस्टर चलचित्रहरू दिएर आफूलाई बलिउडको ए लिस्ट सुपरस्टारको रूपमा स्थापित गरे। यश चोपडाको मसाल सन् 1984 दिलीप कुमारसँग अभिनय गर्दै अनिलले सर्वश्रेष्ठ सहायक अभिनेताको पहिलो फिल्म फेयर अवार्ड पनि जितेका थिए। अनि उहाँको अर्को चलचित्र मेरी जङ सन् 1985 यस चलचित्रले उनलाई एउटा क्रोधित युवाको पहिचान दियो। त्यसरी नै अर्को चलचित्र मिस्टर इन्डिया सन् 1987 शेखर कपूरद्वारा निर्देशित यो चलचित्रमा भारतीय सिनेमा इतिहासकै एउटा माइल ढुङ्गा साबित भयो। अनि त्यसरी नै तेजाब सन् 1988 यस चलचित्रमा मुन्नाको भूमिकामा र माधुरी दीक्षितसँगको उनको जोडीले तहल्का मचाएको थियो। यसै चलचित्रबाट उनले पहिलो पटक सर्वश्रेष्ठ अभिनेताको फिल्मफेयर पुरस्कार पनि जितेका थिए। त्यसरी नै रामलखन चलचित्रमा 1 2 4 4 2 1 यस गीत र नृत्य आज पनि उत्तिकै चर्चित छ।

त्यसरी नै माधुरी दीक्षितसँगको अर्को चलचित्र बेटा चलचित्रले उनलाई पुनः फिल्मफेयर सर्वश्रेष्ठ अभिनेताको पुरस्कार दिलायो। उमेर बढ्दै गए पनि अनिल कपूरले आफ्नो भूमिकामा विविधता ल्याइरहे। उनले रोमान्टिक, एक्सन, कमेडीदेखि चलचित्र अभिनेताहरूसम्मका भूमिकाहरू कुशलतापूर्वक निभाए। उनको अर्को चलचित्र नायक 2001 एक दिनको मुख्यमन्त्री बनेको शिवाजी रावको भूमिकालाई नेपाली र भारतीय दर्शकहरूले कहिले बिर्सन सक्दैन। हलिउड र अन्तर्राष्ट्रिय पहिचान सन् 2008 यसबाहेक उनले प्रसिद्ध अमेरिकी टिभी सिरिजमा पनि काम गरिसकेका थिए अनि हलिउड फिल्महरूमा पनि तिनले काम गरिसकेका थिए। अनिल कपूरले आफ्नो अभिनय यात्रामा अनगन्ती पुरस्कारहरू प्राप्त गरेका छन्, जसमध्ये प्रमुख यस प्रकारका छन्: राष्ट्रिय चलचित्र पुरस्कार, सर्वश्रेष्ठ अभिनेता, फिल्मफेयर पुरस्कार। आज उहाँको उमेर बढेर गइसक्दा पनि अनिल कपूरको फिटनेस र ऊर्जा 20 युवाको जस्तै देखिन्छ। कडा मेहनत, समयको कदर र परिवर्तनशील समयसँगै आफूलाई सुधार्ने कला नै अनिल कपूरको सफलताको रहस्य हो। उनी वास्तवमै भारतीय चलचित्र उद्योगका एक लेजेन्ड अर्थात् महान कलाकार हुन्।

आजको विश्वमा हामी कार्यक्रममा श्रोताले सुन्नुभयो हिन्दी सिने जगतका एक प्रसिद्ध अभिनेता अनिल कपूरको बारेमा केही जानकारीहरू। हवस् त श्रोता, अर्को अङ्कमा अन्य यस्तै विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु, तर अहिलेलाई भने हजुरहरूसँग बिदा माग्ने संकेत घरिको काँटाले दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरूबाट बिदा चाहन्छु। नमस्कार।

नमस्कार आदरणीय श्रोता, अहिलेलाई समय भएको छ कार्यक्रम विविध वार्ताको र हजुर समक्ष उपस्थित भइसकेकी छु म सञ्चालिका सुप्रिना। त आजको विविध वार्ताको कार्यक्रमलाई सुरु गर्न अघि सुनौ यो आधुनिक गीत।

हजुरले गीत सुनेर अवश्य मनोरञ्जन त गर्नुभयो नै होला। त अब लागौँ आजको विषयतर्फ। र आजको विषय रहेको छ हाँस्नु स्वास्थ्यको लागि कति फलदायक छ त। त आउनुहोस् सुनौ श्रोता यो विषयलाई। स्वास्थ्यको लागि एउटा अचूक औषधि हो हाँसो। सयौं पटक हाँस्नु भनेको 15 मिनट साइकल चलाउनु बराबर हो भन्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ। मानिसको जीवनमा हाँसो एउटा यस्तो प्राकृतिक उपहार हो जसले कुनै शुल्क बिना नै शरीर र मन दुवैलाई तन्दुरुस्त राख्न मदत गर्दछ। आधुनिक युगको वास्तव र तनावपूर्ण जीवन शैलीमा हाँसोको महत्व झनै बढेर गएको छ। हाँसोका शारीरिक फाइदाहरू के छ त आउनु सुनौ। हाँस्दा हाम्रो शरीरमा विभिन्न सकारात्मक परिवर्तनहरू आउँछ। जब हामी खुलेर हाँस्छौँ हाम्रो फोक्सोमा ताजा हावा पुग्छ र रगतमा अक्सिजनको मात्रा बढ्छ।

यसका शारीरिक फाइदाहरू यस प्रकारको छ। हृदयको स्वास्थ्य, हाँस्दा रक्त सञ्चार राम्रो हुन्छ, जसले गर्दा हृदयघात र मुटु सम्बन्धी रोगहरूको जोखिम कम हुन्छ। रोग प्रतिरोधात्मक क्षमता, हाँसोले शरीरमा एन्टिबडी र रोगसँग लड्ने कोशिकाहरू बढाउँछ, जसले गर्दा हामीलाई चाँडै बिमारी हुन दिँदैन। नसा र मांसपेशीको आराम, खुलेर हाँस्दा शरीरका मांसपेशीहरू तन्किन्छन् र 45 मिनटसम्म शरीरलाई तनावपूर्ण राख्न मद्दत गर्दछ। मानसिक र भावनात्मक सकारात्मकता, हाँसोले केवल मानिसलाई मात्र होइन मस्तिष्कलाई पनि ऊर्जा दिन्छ। वैज्ञानिक रूपमा हाँस्दा मस्तिष्कबाट इन्डोर्फिन नामक रसायन निस्किन्छ, जसलाई फिल गुड हार्मोन पनि भनिन्छ। यसले तनाव र चिन्तालाई कम गर्छ, मानिसको मुडलाई तत्कालै सुधार्छ, निराशा र डिप्रेसन जस्ता समस्याबाट लड्न मनोबल प्रदान गर्दछ। सामाजिक सम्बन्धमा हाँसोको भूमिका, हाँसो एउटा सरुवा रोग जस्तै हो तर सकारात्मक अर्थमा। जब हामी मुस्कुराउँछौँ वा हाँस्छौँ, यसले वरपरको वातावरणलाई पनि रमाइलो बनाउँछ। यसले मानिसहरू बीचको सम्बन्धलाई प्रगाढ बनाउँछ, मनमुटाउ हटाउँछ र कार्यस्थलमा उत्पाद तत्व बढाउन मद्दत गर्छ। हाँस्ने मानिस सधैँ मिलनसार र आकर्षक देखिन्छ। हाँसो नै सबैभन्दा सस्तो र उत्तम औषधि हो हाम्रो लागि। अन्तमा भन्न पर्दा, हाँसो प्रकृतिले दिएको निशुल्क औषधि हो। यसले हाम्रो आयु बढाउँछ र जीवनलाई अर्थपूर्ण बनाउन ठूलो भूमिका खेल्छ। त्यसैले जति सक्दो कठिन परिस्थितिमा पनि थोरै मुस्कान छर्नु र दिनमा कम्तीमा एकपटक खुलेर हाँस्नु स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै फलदायक हुन्छ। सधैँ हाँस र स्वस्थ रहौँ।

आजको विविध वार्ताको कार्यक्रममा श्रोताले सुन्नुभयो, हाँस्नु स्वास्थ्यको लागि कति फलदायक छ त। हवस् श्रोता, आगामी अङ्कमा यस्तै अन्य विषयहरू लिएर हजुर समक्ष उपस्थित हुने नै छु। तर अहिलेलाई भने घरिको काँटाले हजुरहरूबाट विदा माग्ने संकेत दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरूबाट ओझल हुँदछु। नमस्कार।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फ्रान्सको ऐतिहासिक नवप्रवर्तन प्रदर्शनीमा सहभागी अग्रणी लगानीकर्ता, उद्यम पुँजीपति र नवप्रवर्तकहरूसित अन्तर्क्रिया गर्नुभएको छ। श्रीलङ्काको कोलम्बोमा आज 5,000 भन्दा अधिक नर्तक तथा नर्तकीहरूले भारतनाट्यमको सामूहिक प्रस्तुति दिएर ऐतिहासिक सांस्कृतिक उपलब्धि प्राप्त गरेका छन्। आयुष मन्त्रालयले आज युट्युबमा आयोजित एउटा लाइभ योग सत्रको माध्यमबाट नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको साथमा जारी विवादलाई समाप्त गर्नका लागि एउटा सम्झौतामा आज हस्ताक्षर गर्न सक्नुहुने बताउनु भएको छ। मौसम विभागले आगामी 2-3 दिनमा कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, ओडिसामा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नका लागि अनुकूल व्यवस्थाको पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फ्रान्सको ऐतिहासिक नवप्रवर्तन प्रदर्शनीमा सहभागी अग्रणी लगानीकर्ता, उद्यम पुँजीपति र नवप्रवर्तकहरूसित अन्तर्क्रिया गर्नुभएको छ। यस अवसरमा विदेश मन्त्री डाक्टर एस जयशंकर, वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, प्रमुख वैज्ञानिक सल्लाहकार अजय कुमार सुद, इन्फोसिसका संस्थापक नारायण मूर्ति र धेरै प्रमुख व्यावसायिक नेताहरू उपस्थित थिए। भारत इनोभेट्सले भारतका अग्रणी नवप्रवर्तकहरू, स्टार्टअपहरू, लगानीकर्ताहरू, आइआइटी अनि भारतीय विज्ञान संस्थान जस्ता उच्च शैक्षिक संस्थानहरू तथा विश्वव्यापी दर्शकहरूलाई अत्याधुनिक प्रविधिहरू र नवप्रवर्तन सञ्चालित समाधानहरू प्रदर्शन गर्न एकसाथ ल्याउनेछ। कार्यक्रममा उन्नत कम्प्युटिङ, अर्धचालक कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधिहरू, अन्तरिक्ष प्रविधि, स्वच्छ ऊर्जा र जैव प्रविधि सहित 13 प्रमुख क्षेत्रहरूमा नवप्रवर्तनहरू प्रस्तुत गरिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोनले चाँडै नै भारत इनोभेट्सको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। यो कार्यक्रम भारत फ्रान्स नवप्रवर्तन वर्षको एक भागको रूपमा आयोजना भइरहेको छ र यसको उद्देश्य दुई देश बीच प्रविधि, अनुसन्धान, उद्यमशीलता र लगानीमा सहकार्यलाई सुदृढ पार्न हो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज साँझ स्लोभाकियाको राजधानी ब्रातिस्लाभामा परम्परागत स्लोभाक शैलीमा स्वागत गरिनेछ। सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
2: ब्रातिस्लावा पहुंचने पर प्रधानमंत्री नरेंद्र मोदी का पारंपरिक तरीके से ब्रेड और नमक देकर स्वागत किया जाएगा। स्लोवाक संस्कृति के अनुसार मेहमानों और खास लोगों का स्वागत ब्रेड और नमक के साथ किया जाता है। ब्रेड को खुशहाली जबकि नमक को अहमियत, दोस्ती और सुरक्षा का प्रतीक माना जाता है। स्लोवाकिया के बच्चों का एक मशहूर लोक कला समूह प्रधानमंत्री के स्वागत में पारंपरिक स्लोवाक नृत्य प्रस्तुत करेगा। लुचनिका एंसेम्बल द्वारा वंदे मातरम की प्रस्तुति स्वागत समारोह का मुख्य आकर्षण होगी। समिति की रिपोर्ट के साथ समाचार कक्ष से अर्जुन शर्मा।
1: श्रीलङ्काको कोलम्बोमा आज 5,000 भन्दा अधिक नर्तक तथा नर्तकीहरूले भारतनाट्यमको सामूहिक प्रस्तुति दिएर ऐतिहासिक सांस्कृतिक उपलब्धि प्राप्त गरेका छन्। यस सामूहिक प्रस्तुतिलाई गिनिज विश्व रेकर्डमा दर्ता गरिएको छ। भारतीय शास्त्रीय नृत्य र सांस्कृतिक सम्पदाको उत्सवको आयोजन भारतको सङ्गमम ग्लोबल अकादमी अनि श्रीलङ्काको सङ्गमिज लियाले गरेको थियो।
3: 5,000 से अधिक भरतनाट्यम कलाकारों ने एक साथ प्रस्तुति देकर दुनिया की सबसे बड़ी भरतनाट्यम नृत्य कक्षा का एक नया गिनीज वर्ल्ड रिकॉर्ड स्थापित किया। रंग, लय और परंपरा के अद्भुत संगम ने पूरे वातावरण को सांस्कृतिक उत्सव में बदल दिया। महीनों की तैयारी के बाद साकार हुए इस ऐतिहासिक आयोजन ने भारतीय शास्त्रीय नृत्य की वैश्विक लोकप्रियता को नई ऊंचाई दी है। इस उपलब्धि के लिए गिनीज वर्ल्ड रिकॉर्ड का प्रमाण पत्र भारतीय उच्चायुक्त संतोष झा ने कलाकारों और आयोजकों का प्रतिनिधित्व करते हुए प्राप्त किया। अहमद मोइन फारूकी, आकाशवाणी समाचार, कोलंबो।
1: केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले युपिए सरकारको कार्यकालको तुलनामा कर्नाटकले केन्द्रीय करको हिस्साको रूपमा 5 गुणा अधिक रकम प्राप्त गरेको बताउनु भएको छ। बेङ्गलुरुमा विकसित भारत संकल्प समावेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कर्नाटकले केन्द्रबाट करको हिस्साको रूपमा लगभग 4 लाख करोड रुपियाँ प्राप्त गरेको उल्लेख गर्नुभयो। आज विश्व रक्तदाता दिवस हो। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले विश्व रक्तदाता दिवसको अवसरमा स्वैच्छिक रूपमा रक्तदान गर्न मानिसहरूलाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नड्डाले रक्तदान व्यक्तिलाई नयाँ जीवन दिने सबैभन्दा प्रभावकारी र महान अवसर भएको बताउनु भएको छ। उहाँले रक्तदानको महत्वको बारेमा जागरूकता जगाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। यस वर्षको विश्व रक्तदाता दिवसको विषयवस्तु मानवता की एक बुन्द रक्तदान करे जीवन बचाए रहेको छ। केन्द्रीय सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विगत एक दशकमा देशको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री गडकरीले आयुष्मान भारत योजना अन्तर्गत करोडौं मानिसहरूले नगदरहित स्वास्थ्य सेवा सुविधा लिइरहेको र यसको लाभ अझ अब ज्येष्ठ नागरिकहरूलाई पनि विस्तार गरिएको उल्लेख गर्नुभयो। उहाँले जनऔषधि केन्द्रहरू मार्फत गुणस्तरीय औषधिहरू सस्तो दरमा उपलब्ध गराइँदै गरेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। आयुष मन्त्रालयले आज युट्युबमा आयोजित एउटा लाइभ योग सत्रको माध्यमबाट नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको छ। यस अनलाइन योग कार्यक्रममा 4,35,000 भन्दा अधिक मानिसले भाग लिएका थिए। आयुष मन्त्री प्रताप राव जाधवले बताउनुभयो, यस उपलब्धिले विश्वभरिमा योगको बढ्दो लोकप्रियतालाई दर्शाउँदछ। उहाँले मानिसहरूसित योगलाई आफ्नो दैनिक जीवनको भाग बनाउने अपील गर्नुभएको छ। अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम 21 जुनको दिन कोलकातामा आयोजित गरिनेछ। यस वर्ष योग दिवसको विषय स्वास्थ्य आयोगको लागि योग हो। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रमाको अत्याधिक चिसोबाट चन्द्रमाको ल्याण्डरलाई जोगाउन डिजाइन गरिएको उन्नत कृत्रिम ताप प्रणाली विकास गर्न परमाणु ऊर्जा विभागसित सहकार्य गर्नेछ। वैज्ञानिक एवं औद्योगिक अनुसन्धान परिषद तथा स्टार्टअप उद्यमिता सम्मेलनद्वारा बेङ्गलुरुमा आयोजित स्टार्टअप उद्यमशीलता सम्बन्धी सम्मेलनमा बोल्नुहुँदै इसरो प्रमुख वी नारायणनले सौर्य ऊर्जाबाट चल्ने चन्द्रयान 3 विक्रम ल्याण्डर चन्द्रमामा केवल 14 दिन सक्रिय रहेको उल्लेख गर्नुभयो। इसरोले अब 200 दिनसम्म चन्द्रमामा सञ्चालनमा रहन सक्ने ल्याण्डर विकास गर्न परमाणु ऊर्जा विभागसित काम गरिरहेको छ। यो ल्याण्डर प्रतिकूल परिस्थितिमा काम गर्न डिजाइन गरिएको कृत्रिम हिटरहरूले सुसज्जित हुने बताइएको छ। श्री नारायणनले भन्नुभयो, इसरो र सीएसआईआरले प्राविधिक सहकार्यको लागि 40 क्षेत्रहरू चिन्हित गरेको छ, जसमध्ये 17 वटाले पहिलो चरणमा कार्यान्वयनको लागि स्वीकृति प्राप्त गरिसकेका छन्। पश्चिम बङ्गालमा अपराध जाँच विभाग सीआईडीले तृणमूल कङ्ग्रेस विधायकहरूको हस्ताक्षर जालसाजी मामलामा पार्टी सांसद अभिषेक बन्द्योपाध्यायसित सोधपूछ गरिरहेको छ। अभिषेक आज कोलकातामा सीआईडी मुख्यालय भवानी भवन पुगेका छन्। कोलकाता उच्च न्यायालयको आदेशमा सीआईडीले यस मामलाको जाँच गरिरहेको छ। ओडिसामा 3 दिवसीय राजा महोत्सव आज पाहिली राजा उत्सवको साथमा सुरु भएको छ। यो महोत्सव मनसुन अनि ओडिया महिना असाढको आगमनको प्रतीक हो। धरती माताप्रति श्रद्धाको प्रतीक यस महोत्सवले राज्यको समृद्ध कृषि परम्पराहरूलाई प्रतिबिम्बित गर्दछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको साथमा जारी विवादलाई समाप्त गर्नका लागि एउटा सम्झौतामा आज हस्ताक्षर गर्न सक्नुहुने बताउनु भएको छ। उहाँले भन्नुभयो कि यसपछि स्ट्रेट अफ हर्मुज सबै देशको लागि खुला रहनेछ। उहाँले इरानले अब परमाणु हतियार नचाहेको दावी पनि गर्नुभयो, यद्यपि इरानले आज सम्झौतामाथि हस्ताक्षर हुने खबरहरूको पुष्टि गरेको छैन। मौसम विभागले आगामी 2-3 दिनमा कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेशका बाँकी भागहरू, ओडिसा र दक्षिण छत्तिसगढका केही भागहरूमा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नका लागि अनुकूल अवस्थाको पूर्वानुमान गरेको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फ्रान्सको ऐतिहासिक नवप्रवर्तन प्रदर्शनीमा सहभागी अग्रणी लगानीकर्ता, उद्यम पुँजीपति र नवप्रवर्तकहरूसित अन्तर्क्रिया गर्नुभएको छ। श्रीलङ्काको कोलम्बोमा आज 5,000 भन्दा अधिक नर्तक तथा नर्तकीहरूले भारतनाट्यमको सामूहिक प्रस्तुति दिएर ऐतिहासिक सांस्कृतिक उपलब्धि प्राप्त गरेका छन्। आयुष मन्त्रालयले आज युट्युबमा आयोजित एउटा लाइभ योग प्रमुख सत्रको माध्यमबाट नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको साथमा जारी विवादलाई समाप्त गर्नका लागि एउटा सम्झौतामा आज हस्ताक्षर गर्न सक्नुहुने बताउनु भएको छ। मौसम विभागले आगामी 2-3 दिनमा कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, ओडिसामा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नका लागि अनुकूल अवस्थाको पूर्वानुमान गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।